0: निगरानी डॉक्टर हैदर अली मोहम्मद, जो अपने तजर्बे, इल्म और खुलूस से हर मरीज के लिए शिफा का जरिया बने हुए हैं। उनके साथ मौजूद हैं हाई काबिल और महारत याफ्ता डॉक्टर्स की टीम, जो हर मरीज के इलाज को एक फर्ज, एक खिदमत और एक मिशन समझती है। चाहे मसला शुगर का हो या ब्लड प्रेशर का, मैदे के मसाइल हो या जोड़ों का दर्द, दमा, एलर्जी या सांस की दुश्वारी हो, खवातीन के अमराज या आसाबी थकन, हर बीमारी का कुदरती, महफूज और देरपा इलाज सिर्फ हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी में। यहाँ ना खतरनाक दवाएं, ना साइड इफेक्ट, बस खालिस होम्योपैथिक इलाज जो जिस्म के साथ दिल को भी सुकून देता है, क्योंकि यहाँ यकीन है कि शिफा दवा से नहीं, दुआ से भी मिलती है। अपना अपॉइंटमेंट हासिल करने के लिए या बराहे रास्त डॉक्टर हैदर अली मोहम्मद से राब्ता करने के लिए अभी कॉल करें 0331-939-4941। आपकी सेहत हमारा अज़्म, आपका एतमाद हमारी पहचान। हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी। कुदरती शिफा, दिल से दुआ। कुदरती शिफा, दिल से दुआ। हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी।
1: जवानी द जवाना को न बगैर निमगिड़ी हुई चरता दग जवाना को पवक बानी गम उनक लेशी नो पो रारवान वक की दग जवान की सासु द खाइस द खराबे दो बाइस जुड़ देशी द ऑयली स्किन और द दानो द पारा यो डीर खास मेडिकेटेड फार्मूला डॉक्टर हैदर एंटी एक्नी फेस वॉश, डॉक्टर हैदर एंटी एक्नी क्रीम कम चिप सलूर सौ रुपए बाने द सलूर बेहतरीन इंग्रेडिएंट सर तैयार शुए। डॉक्टर हैदर एंटी एक्नी क्रीम, डॉक्टर हैदर एंटी एक्नी फेस वॉश कम ची द ऑयली स्किन और द एक्नीज द पारा देर बेहतरीन फार्मूला दा कम चिप सलूर रजू की सासु द स्किन एक्नीज पिंपल पो मुकम्मल तो गबाने खत्म हुई और ये वाजिदा ना द दग दानो चुकम दागो न दी अगर हम पो मुकम्मल तो गबाने खत्म हुई पर दे के बेहतरीन एक्टिव इंग्रेडिएंट शामिल दी लका बेंजोइल परऑक्साइड सल्सिलिक एसिड टी ट्री ऑयल और क्लिंडा माइसिन कुमची यो देर बेहतरीन एंटी बैक्टीरियल एंटी इन्फ्लेमेटरी इंग्रेडिएंट्स दी और दग प्रोडक्ट्स डर्मेटोलॉजिकली टेस्टेड हम दी कुमची सिर्फ और सिर्फ पसलूर उस्पो की दनन दनन स्तासु दानी और द दानो दागुना पर मुकम्मल तोगबानी खत्म ही नो जर तरजरा द निजदी कॉस्मेटिक्स जनरल और मेडिकल सोरना द बेलाडोना कॉस्मेटिक्स डॉक्टर हैदर एंटी एक्नी फेस वॉश डॉक्टर हैदर एंटी एक्नी क्रीम वाखली और द स्किन डेरे मसले अवारे कई द मजीद मालूमात द पारा जमुंगदगा वेबसाइट विजिट कई www.belladona.com.pk
2: خوش خبری هغه ټول بیماران چې د چا هډوکی مات شوی وي یا د ماتې دون پس غلط پیوند شوی وي چې د چا د خپو او د لاسونو ګوتو رګونه بند شوی دي او یا ګوتې بے حرکت شوی وي او د چا چې د خپو د کندو دننه لاړه ختم شوی وي کوپی دردونه او ټکار کوي هغه ټولې زنانه چې د چا خپې او لاسونه سنکیږي او هغه ټول مریضان کوم چې د ملا د مخرو یا د پټو مریضان وی یا د ماشومانو خپې کږي وی نو د هغې ټولو مریضانو دپاره د خوشحالۍ خبر اوس به د هر اتوار په ورځ باندې سهار د 8 بجو نه واخلي مازیګر تر 4 بجو پورې د اسلام آباد او د پېښور نوموړی ډاکټر ارتوپیډک اینډ ټراما سرجن ډاکټر طارق رحیم صاحب MBBS, MCPS, FCPS, ex-registrar HMC, Peshawar. Sahar da ato bajo na wakhla, mazigar tar salur bajo pori ta so tashri pravde shi. Nupa tayar sa te, Bilal Plaza, Al-Said CNG ta Mahamakh, Kondamor, Jahangira Road, Sawabi. Mazid da malumato da para, ya da number agasto da para. Padhe number rabita oke. 0314-15-13-232. یعنی کہ 0314-15-13-232
3: ماں ویلے مال دا شارجہ نا کالی راوڑا
4: زو استا کالو دا پارا شارجی تا سنگلار شما
3: او ہو پمینہ بازار دبئی کی دا شارجہ جولرز دکان دے چرتچی دا دبئی اور دا شارجہ ٹول ورائٹی موجود دا
4: نو دا سوایا کنا
3: شارجہ جولرز Proprietor Zeb Brothers, phone 0938-273265.
5: ٹوپی میڈیکل کیئر سینٹر. ٹوپی میڈیکل کیئر سینٹر کے وا ڈاکٹر شہباز خان کارڈیالوجسٹ اینڈ میڈیکل اسپیشلسٹ نمازی گھر سلور.

hello, hello, hello, hello, hello. देखकर तुमको यकीन होता है कोई इतना भी हसीन होता है। जी हाँ जनाब, क्या हाल है, कैसे आप? ठीक हैं, खैरियत से हैं? एक मिनट, ठीक ठाक होंगे, खैर खैरियत से होंगे, और जहाँ जिधर भी होंगे अच्छे A1 फर्स्ट क्लास मौजूद के साथ अपनी जिंदगी या फिर अपनी लाइफ गुजार रहे होंगे। जी हाँ जनाब, हफ्ते की ये हसीन रात, खामोशियों में लिपटी हुई ये फिजा, दिलों में उतरती हुई ये नर्म कैफियत, और आप सुन रहे हैं रेडियो दिलबर FM 94 सवाबी। माइक्रोफोन के इस जानेब आप लोगों के साथ देर है जी, आप लोगों के साथ मौजूद है आप लोगों का अपना मेजबान ताहिर जमान, आप पे कुर्बान। जी हाँ जनाब, कैसे हैं आप? ठीक हैं, खैरियत से हैं? यकीनन ठीक ठाक होंगे, खैरियत से होंगे, एकदम ठीक ठाक होंगे, खैरियत से होंगे, और अपनी अपनी जिंदगी में कहीं ना कहीं जो है ना मस्त भी होंगे। और जनाब मस्त रहना भी चाहिए, क्योंकि जिंदगी अगर सिर्फ जो है ना सोचते सोचते गुजर जाए तो इंसान जो है ना ये कि जिंदगी को एंजॉय नहीं कर पाता, या परेशान होते होते जिंदगी गुजरे तो फिर खैर जो है ना मजा नहीं आएगा जी। और अगर लोगों की बातें दिल पर लेते लेते गुजर जाए, मतलब गुजार दी जाए ना, तो इंसान जीना भूल जाता है। इसलिए कभी दिल खोलकर हंस लेना, कभी खुद के लिए वक्त निकाल लेना, कभी किसी अपने की आवाज सुन लेना, और कभी रात के इन हसीन लम्हों में खुद को महसूस भी कर लेना जी, क्योंकि जिंदगी जनाब एक बार मिलती है और ये जिंदगी इतनी तेजी से गुजर जाती है ना कि इंसान को पता भी नहीं चलता। सो लेडीज एंड जेंटलमैन, गर्ल्स एंड गाइज, क्या हो रहा है, क्या कर रहे हैं, एंड क्या करने का इरादा रखते हैं? यकीनन कि आप लोगों के इरादे अच्छे होंगे, फिट एंड फाट होंगे, एंड साथ साथ हिट एंड हॉट भी होंगे। अच्छा जनाब, मैं यहाँ ये बात करना चाहूंगा, जिंदगी एक बार मिलती है और ये जिंदगी इतनी तेजी से गुजर रही है कि इंसान खुद भी ये फील नहीं कर पा रहा, या इंसान को खुद भी पता नहीं चलता कि बचपन कब गुजरा, जवानी कब आई, बचपन कब जवानी में बदला और जवानी कब जिम्मेदारियों में खो गई। इसलिए जीना चाहिए, महसूस करना चाहिए, मोहब्बत करनी चाहिए, और उन लोगों की कदर करनी चाहिए जो वाकई दिल से हमारे होते हैं। FM 94 रेडियो दिलबर सवाबी की आवाज सुन जा रही है जी, सवाबी और सवाबी के आसपास के एरियाज में। जिंदगी अजीब सफर है जनाब, कभी खुशियों के मेले लगते हैं, कभी इंसान हजूम में भी तनहा हो जाता है, कभी एक छोटी सी बात दिल को खुश कर देती है, और कभी एक खामोशी पूरी रात पर भारी हो जाती है। कभी किसी की मौजूदगी जीने की वजह बन जाती है, और कभी किसी की जुदाई इंसान को अंदर से खामोश कर देती है, लेकिन फिर भी जिंदगी खूबसूरत है ना, क्योंकि हर सुबह नई उम्मीद आती है जनाब, और हर रात नए एहसास जागते हैं, और हर रात नए एहसास लेकर आती है ये जिंदगी, और हर इंसान के दिल में कहीं ना कहीं जो है ना मोहब्बत बाकी रहती है। और जनाब इस वक्त आपकी समातों से टकरा रही है ताहिर जमान की आवाज। अगर मेरा नाम आप लोगों को मुश्किल लग रहा है तो मैं आप लोगों के लिए अपने नाम का वो क्या कहते होते हैं, अरे यार अपने नेम के अपने नाम का स्पेलिंग बता दूं, स्पेल आउट करता चलूं। चलिए जी, मैं अपने नाम का स्पेलिंग आप लोगों के साथ शेयर कर देता हूँ, THER ZMAN। ताहिर जमान, कभी कभी। अच्छा जनाब, एक तरफ जो है ना बोलने वाला होता है और दूसरी तरफ जो है ना सुनने वाला होता है, मगर सच कहीं बहुत ही, क्या बात कर रहा था यार, हाँ अगर मैं सच कहूँ तो ये सिर्फ जो है ना बोलने और सुनने वालों का रिश्ता नहीं रहता जी, कभी कभी सुनने वाला बोलने वाले के लफ्जों में कहीं खो जाता है, और बोलने वाला भी अपने अल्फाज में अपने लफ्जों में वो सब कह देता है जो शायद जो है ना वो किसी और से कह नहीं पाता। सो लेडीज एंड जेंटलमैन, गर्ल्स एंड गाइज, बाज आवाजें सिर्फ सुनी नहीं जाती बल्कि महसूस की जाती हैं, बाज लहजे दिल के बहुत करीब होते हैं, बहुत ज्यादा करीब होते हैं, और बाज लोग बिना मिले बिना देखे अपने लगने लगते हैं ना, यही तो रेडियो का हुसन है जनाब। यहाँ चेहरे नहीं होते, सिर्फ एहसास होते हैं, यहाँ दिखावा नहीं होता, सिर्फ आवाज होती है, और अगर आवाज में खुलूस हो तो सुनने वाला दिल से जुड़ जाता है जी। कुछ लोग शायद इस वक्त ना छत पर बैठे होंगे, कुछ लोग एयरफोन्स लगाए हुए हैंड फ्री लगाकर खामोशी से इस आवाज को महसूस कर रहे होंगे, कुछ दोस्तों के साथ बैठे कहके लगा रहे होंगे,
اور کچھ لوگ ایسے بھی ہوں گے جو کسی ایک انسان کو یاد کرتے کرتے یہ پروگرام سن رہے ہوں گے، انجوائے کر رہے ہوں گے، کیونکہ رات کا وقت ویسے بھی جو ہے نا دل کے بہت زیادہ قریب ہوتے ہیں لسنرز، اور رات میں انسان دنیا سے کم اپنے احساسات سے زیادہ بات کرتا ہے، اور ہفتے کی رات بھی کتنی مطلب جو ہے نا خوبصورت ہوتی ہے، کیونکہ دل کے اندر جو ہے نا ایک سکون ہوتا ہے کہ کل اتوار ہے، کوئی جلدی نہیں، کوئی شور نہیں، بس خاموشی، احساس اور یہ نرم رات ہے۔ پھر انسان پرانی یادیں سوچتا ہے، پرانے لوگ یاد آ جاتے ہیں، کچھ ادھوری باتیں دل میں گونجنے لگتی ہیں، اور بعض آوازیں دل کے اندر جو ہے نا دیر تک مطلب جو ہے نا رہ جاتی ہیں۔ اور یہاں یہ بات بھی میں لسنرز کہنا چاہوں گا کہ اور جو پہلی بار اس محفل کے ساتھ جڑ چکے ہیں جی، ان سب کو دل کی گہرائیوں سے ویلکم کہتا ہوں میں، اینڈ جو پرانے سننے والے ہیں جو ہر رات اس آواز کے ساتھ مطلب جو ہے ہر رات تو خیر جو ہے نا نہیں، مطلب یہ کہ ایوری ویکینڈ جو ہے نا جو ہمارے اس پروگرام میں ہمارے سیشن میں جڑتے ہیں ہمارے ساتھ، ان کے لیے بے حد بے تحاشا محبت۔ پہلی بار کسی کو سننا یہ بھی ایک بہت مطلب جو ہے نا عجیب قسم کا احساس ہے نا، پہلے صرف جو ہے نا رہ جا اچھا لگتا ہے، پھر باتیں اچھی لگنے لگتی ہیں، پھر انتظار ہونے لگتا ہے، اور پھر انسان سوچتا ہے کہ یار یہ آواز اتنی اچھی کیوں ہے، اتنی اپنی سی کیوں ہے۔ اور اگر آپ اس محفل میں آنا چاہتے ہیں، شامل ہونا چاہتے ہیں، اپنے موجودگی کا مطلب مینس کہ اپنے ہونے کا احساس دلوانا چاہتے ہیں، تو آپ اپنے ہونے کا احساس دلوا سکتے ہیں 0374 0300، اور جناب میرے جتنے سننے والے ہیں یا میری مطلب جو بہنیں اس وقت میری آواز سن رہی ہیں یا پھر جو گرلز میری آواز سن رہی ہیں جنہوں نے مطلب یہ کہ کپڑے وغیرہ باہر کہیں لٹکائے ہیں یا پھر ٹانگے ہیں، کون سے میرا یہی کہنا کہ آپ اپنی چیزوں کو سمیٹ لیجیے، اس طرح نہ ہو کہ مطلب سمیٹتے سمیٹتے پروگرام میں یا میری باتوں میں کہیں کھو جائیں آپ، تو آپ سے مطلب اپنے کام بھول جائیں، سو ساتھ ساتھ اپنے کام بھی کر لیں ہلکے پھلکے، پھر آ کے ریلیکس ہو کے مطلب جو ہے نا آسانی سے آپ مطلب ایک ریلیکس ماحول میں، ریلیکسیشن والے ماحول میں سن لیجیے کہ میری باتیں کہیں نہیں جائیں گی جی، ٹھیک ہے نا، ساتھ رہے گا آپ سے لے کر پورے 11 بجے تک، نہیں بلکہ 12 بجے تک تو ضرور آئیے گا، ضرور شامل ہوئیے گا جی، 0334 0976 0334 0976 0334 4400 0444 4000 976 اس نمبر پہ آپ لوگ کانٹیکٹ کر کے میرے اس شو میں شامل ہونا ہے اور اپنی موجودگی کا احساس دلوانا ہے۔ اچھا ایک ٹریک میں شامل کرنے لگا ہوں یہاں پہ، چونکہ ہمارے ریڈیو کا نام بھی دلبر ہے، تو دلبر کا ہم مطلب جو ہے نا کوئی ٹریک نہ پلے کریں تو یہ ایسا ہو نہیں سکتا بھائی، دلبر جانا اردو ورژن ہے، آئی ہوپ کہ آپ اسے انجوائے کریں گے، آپ لوگوں کو اچھا لگے گا، اور ساتھ ساتھ اپنے ہونے کا احساس مجھے ضرور دیجیے گا، یا مطلب آپ لوگوں نے مجھے اپنے ہونے کا احساس دلوانا ہے کہ آپ طاہر زمان کے ساتھ ساتھ ہیں، ٹھیک ہے نا، سو انجوائے دس بیوٹیفل ٹریک، ول بی رائٹ بیک آفٹر دس ٹریک۔ اینڈ اچھا میری پوری کوشش ہوگی میں آپ لوگوں کا ساتھ 12 بجے تک دوں، کیونکہ لائٹ کا بیچ میں اکثر ایشو بن جاتا ہے، اگر لائٹ کہیں اسٹوڈیو کی بریک ہو گئی، لائٹ کہیں چلی گئی، بجلی اگر مطلب جو ہے نا چلی گئی، یا بجلی نے اگر مطلب یہ کہ ساتھ نہ دیا، لائٹ نے ساتھ نہ دیا، تو پھر آپ لوگوں نے ناراض

ने एंटरटेन करने थे, शामिल करने थे। अगर आप मैसेजेस करना चाहते हैं तो मैसेजेस कर सकते हैं 0334-440-0976। वेलकम टू द शो एंड प्रोग्राम मौसम खुले दीजिए। बहुत बहुत शुक्रिया, थैंक यू सो मच। तासो अख्तरता सुमरा जोड़े खड़ी दी सुमरा लगे कम देनो जोड़े जोड़े खड़ी दी कराची वाला जोड़े व कल जोड़ो इट्स मी इरहा फ्रॉम सोवी। इरहा इस तरह है कि ईद के लिए तो खैर मैंने काफी सारे मतलब ये नहीं है बाकी आरजेस की तरह नूर प्रेजेंटर्स पछाते आरजेस पछाते खबर कपड़े ने दिया या कपड़े में लेकिन नहीं जोड़ी खड़ी। इस तरह है कि भाई मैंने 500 और ये भी इस वजह से बनवाए हैं क्योंकि आपको पता है कि इंसान है कहीं इमरजेंसी में आना जाना बन जाया करता होता है या कहीं मतलब सोशल वर्क भी काफी होता है ना हमारा मार्केट में, तो इसलिए ये जरूरी है। ये ईद के लिए नहीं है, ईद के लिए अभी बनाने बाकी हैं। और मुझे ये बताइएगा माता बता सुधा द खबर बखाओ छे अख्तर दफारज कम देनो का कम कम कलर कम देनो कपड़े जोड़े कम आओ खैर प्रे दीजिए अस कम देनो प्रेग देदा खबर कम देनो खन न के। मैंने मतलब एक बात करनी थी लेकिन मैं यहाँ बात नहीं करूंगा। अगर यार ताहिर आप लिसनर्स को अपना समझते हो तो बात कर दो। ये कि खामोश रहना जो है ना ये बड़ा अजियतनाक होता है और खामोशी बाज का जो है ना दर्द देती है। बात भी खामोशी के हवाले से हो रही है जी, नहीं थोड़ा सा सस्पेंस रहना चाहिए। हर बात जो है ना कह देनी चाहिए कि हर बात मतलब जो है ना बंदा कह दे। कुछ बातें जो है ना दिल में रखने के लिए भी होती है। भाई आम खा लो, आम खाने से जो है ना गला खराब नहीं होगा। राबेल हमारे साथ दे रही है टोपी से, बहुत बहुत शुक्रिया राबेल अगेन से आपने हमारे साथ दिए जे। थोड़ा अगवाने हमारे साथ दे रही है, थोड़ा अगवाने कम दिन सिर्फ शामिल शो हुई छे। अफगानिस्तान तजम तासुजी मासरा न जी जो कम दिन हो जब सकूम तलाड शान का खबर है। खामोशी औरत की सबसे बड़ा औरत की सबसे बड़ी हथियार होती है। अच्छा ये इसमें मुझे थोड़ा सा क्लियर कर दीजिएगा कि ये हथियार होती है या होता है, थोड़ा सा मुझे इस सवाल से क्लियर कर दीजिएगा। पर क्या बहुत बहुत शुक्रिया जी, ये किसने मैसेज किया है, कहाँ से मैसेज किया है। आयशा अली खान हमारे साथ दे रही है फ्रॉम अंबार, बहुत बहुत शुक्रिया आयशा, थैंक यू सो मच कि आपने हमारा साथ दिया। अस्सलाम वालेकुम। वालेकुम सलाम जी। भाई तासो सिंह फर्स्ट टाइम मैसेज कम और भाई सम खुली खबर कभी तासो किंजा हरिम जान कमदन मुमता टोपाई ने मैसेज की मनाना शुक्रिया किंजा हरिम जान। सर जी हया नूर यम दसोबई नासो उर्दू की खबर कौल प दी नीमश प के सम प दर्द गई मिस यू सर जी जो पठूल रेडियो रेडियो रेडियो प्रोग्राम नो के सिर्फ जिकमदन उस्तासो प्रोग्राम और हम अवतास तो जिकमदन मा मैसेज करे थे फर्स्ट टाइम मनाना शुक्रिया जी। नेक्स्ट दचा मैसेज दे ताहिर भैया अस्सलाम वालेकुम। वालेकुम सलाम, हालात वाकियात कैसे हैं, ठीक हैं, खैरियत से हैं, प्रोग्राम बहुत ही अच्छा है खूबसूरत है बिल्कुल आपकी तरह और आपकी आवाज भी माशाल्लाह अच्छी है, मोहब्बत की नहीं जाती हो जाती है जी। मोहम्मद शुएब हमारे साथ दे रहे हैं, ये भी टोपी से हमारे साथ दे रहे हैं जी। अच्छा आज देखा जाए तो टोपी से हमें काफी सारे मैसेजेस आए हैं। ताहिर भैया द सॉन्ग बन गए माल जड़ा जड़ा रावली मेहरान मेहरान जी कमदन माता मैसेज कीजिए मनाना शुक्रिया मेहरान। हाय भैया सिंगे तास खे टिक टाक ये फर्स्ट टाइम जी कमदन मास तास प्रोग्राम वावरी दो फर्स्ट टाइम जी कमदन जो तास तो मैसेज कहूँ सम डेर खुश उस्तास प्रोग्राम भाई तास तास सलाम और ठूल वावरी दुन को तास माता साइड सलाम ना ज हिराय मा हेरा द बाईपास ना कम बाईपास ना जेदे बाईपास ना
هرات تاسو د کوم بای پاس نه یو خو کوم نه ټوپای کوم بای پاس ته یو په باجا کې بای پاس ته یو په زیده کې بای پاس ته نو اوس ما څه پتا کوم بای پاس نه تاسو کوم نه زیدی ولا باجا ولا یا ټوپای ولا سلام بھائی وعلیکم السلام سنگی تاسو خی استاسو آواز خو مان چې کوم نه خوب او تختو اس ارمانی اس ارمانی چې کوم نه مونږ ته میسج کی د کل کور نه وکي بھائی جان آواز کٹ شو خا آواز مخ کچ کم نن لک کٹ شو معاملی ہون تے سلام بھائی وعلیکم السلام می اقرا فرام مرغز او د غم ٹبیج کم نن پروگرام کے شامل کی آواز ناراضی جی آواز مخ کٹ شو ور کے اس کم نن آواز اوکے دے آر جے آپ کی آواز کسی اڈکشن سے کم نہیں ہے آپ کی آواز دل کو سکون دیتی ہے اور آپ کی آواز میں نشہ ہے نشہ دا منلو خبر ہے لکه کوم نن دی دا خبر او کړه چې تاسو په آواز کې نشه دا نو تاسو وای چې څومره پرسنټ لکه کوم نن تاسو کا مارکینګ کوي کا مال مارکس راکوي نو څومره مارکس زما لکه وایس لا آواز لور کوي چې ہائے السلام علیکم السلام نواب ہمارے ساتھ دے رہے ہیں فرام سوابی پروگرام ڈیر زبردست ہے برادر بس اختر تبا اختر تبا پزڑ رو خلق کپڑے کے بس یو سونگ پلے کا جیز نواب خان او زما زړه ته کوم نن سکون ملي او شي دي وي خدای پاکا ټول خلق چې کوم نن اړ باندې مات مات دي کنه لکه زما الله دې نه کی زړه پزړ چې کوم نن مات زما شي یو سکای بلو کلر چې کوم نن واهلي ځانتا او یو هاف وایټ کلر چې کوم نن دا کلرونه چې کوم نن ځان ته فارواهلي جي هلو بیا مینگو کھاؤ گلا ٹھیک ہو جائے گا عزما کشمان فرام سووی بھائی سم کھلی آواز مو دے او ایس ایم ایس پلیز شامل کیجیے مننا شکریہ جی السلام علیکم وعلیکم السلام احمد شاہ عبدالی ٹوپی سے ہمارے ساتھ دے رہے ہیں میں اکثر ریڈیو سنتا ہوں اس ٹائم مگر آج آپ کا پروگرام سنا تو مجھے بہت اچھا لگا کیونکہ آپ بہت ہی زبردست باتیں کرتے ہیں چلیں بہت بہت شکریہ جی احمد شاہ عبدالی آپ نے ہمارے ساتھ دیا اور آپ نے اتنی تعریفیں کی اتنی تعریف کے ساتھ آپ آئے اور اپنے ہونے کا احساس دلوایا بتایا آپ نے کہ آپ ہمارے ساتھ ہیں زیدے بائی پاس نہ خبر کوم جی خج شکریہ مننا چتا شامل شوی پلیز اختر پا پہلنے روز باندے ہری پور تلاڑ شی او بیا اختر پا دویما روز بانج کم نل دل تا ریڈیو تراس شی اور ریڈیو بس کی کنا صرف کم نل مونگتا اختر چوٹیان ملاوی دا چوٹیان ہم لگج کم دنو پا مونگتا سو لکا سبو گئے ما سویلو تا لگج کم دنو پاتی نشو کنا ما حج کم دنو ویل سنبلا سوختو زینی خبر چکم نن پڑھو خیخا بہت بہت شکریہ تھینک یو سو مچ